0: परिवारों में कारोबार में घर के भी में उठा रहे तुम तो जरा सवाल इन्हें चम तिनगरा अश्नु कर के तो बल बताऊं कि जान तो घर के भी में
1: देर हो ډیر زبردست او ډیر خوندور او ډیر خوند او مزه یې وکړه. جی جی سلامونه واسطه جی. دا
0: بون ته مولا صاحب تا او زارا تا هم دا تا هیڅ ډیر تا ته کول تا مېرې مخم رحم رانی ته سزا دي تا مېرې سمره ډیر خالي دی او ته دې ته سلام
1: وکړه. وعلیکم السلام. د کال

0: तड़ाई माशे में जी दार तो ये पदशा पर सीधे तशा हो खस्ती थी
1: जानाती से तारखाना पर सफर के हम इसमो वॉशिंग पाउडर हो खस्ती थी
0: इसमो वॉशिंग पाउडर मड़ाई में जी मोह कोरता नेशनल और मल्टी नेशनल कपनेवल वॉशिंग पाउडर बड़ी भी कुर्श अक्सर गिलार तक कीजिए दस रंगे सारा प्रोब रही
1: बिल्कुल तारखाना दा गिले वे हर वक्त मुताहा कुर्श डाले हो चेकराना में कुर्ता इसमो वॉशिंग पाउडर वडल से रिकड़े दी और स्टोल कुर वाला नफाशोल दी
0: अच्छा मिस जी ब्याह कुर्ता जहर से रबरो वो दर तो ये या चेप इश्मा वॉशिंग पाउडर से सदा से खास खासियत थी
1: तारे खाना इश्मा वॉशिंग पाउडर खास खासियत दागा दी चे कपड़े सा पयुक्षले को जोर ना जोर दाग पर गारंटी सर खत्म कवी जाखर सजूत की वो दिनोर सरफे पर नस्बात इश्मा वॉशिंग पाउडर काम इस्तेमाल जी और बला खबर अदा कपड़े सा पई पवात लोसीना नखर पवी
0: शाम इस जी चे दम रक्षला रिजल्ट ये दाय दर तो ये दवा मोता चेरता मिला भी जी
1: तारे खाना दाओ तो
2: Assalamualaikum जमा खगो खगो खाइन दुरनो पमा व निगरान दिशमा कॉस्मेटिक्स पाकिस्तान और इदुन को ग्रान और इदुन को जैन स्थास और रोड जेंगीर खान और द प्रोग्राम दिशमा कॉस्मेटिक्स पाकिस्तान ल तरफा दिशमा स्टूडियो लकी ना बिल्कुल बरे रासना देखेगी बिल्कुल अर्जुन को लगा सरंगी तौसर पादा चिन्नन ब्याह दे बूथ स्पादा और नब्बा जे सली दे और माशाल्लाह तौसर लाइव प्रोग्राम दा बिल्कुल आगा फाइंड होना चाहिए पे इंतजार भाई चे बूथ पुष्पे व जंगीर भाई रजियो मुसर प्रोग्राम के चूंकि रेगुलर माशाला जरा तो तौसर रेगुलर प्रोग्राम का को ढेर हाँ दास फाइंड होना चाहिए दा हफ्ता इंतजार कई इसका चिकला हम आप प्रोग्राम ही बेदे हफ्ते चाहिए मन चे ढेर कलूना रजी और ढेर खल को यारा बूथ बकला रजी चेता प्रोग्राम बिल्कुल लगा हर चाह पर लिसनर दी खुबा हर हाल चिमा कुम लिसनर दी माशाल्लाह सुमर मीना दा मा सराय हो तो सलाम जिसका पेश कहूँ कि माशाल्लाह सिर्फ और सिर्फ दिमाग प्रोग्राम ना रही चिमा कुमे खबरी पे गा बंदे अमल हाँ कही और दिमुड़े इसमें सुमर प्रोडक्ट या टूल इस्तेमाल आई जिका ची डेर दास खलक ब्या माता राजी जिका चूंकि टोल मा पेज नो का ब्याह चा नवे रेडियो आनकड़ी नो जहांगीर कॉस्मेटिक स्टोर मनिहरी बाजार सराय नवरंग दे इश्मा दे लकी मोरट डिस्ट्रीब्यूटर ने था स्टोर मा पेज नो को बारह खबर में दे पुरे कवला चोक हाँ दिमा खबर अरवी नो इनशाला चेर तपुकुमी जिले ची मा खबर अरवी नो पुमा पुखले बंदे ब्या इश्मा प्रोडक्ट इस्तेमाल एतमा दियो दास शायदा چی مات اکثر بے دکان تچ خلق راسی نو وای چی یارا جنگیر بھائی تاسو چی تچ سو آئے بالکل زکا صحیح دی چی مورا تا کم پرڑا کی یاد کری دی مور استعمال دی گا چی 100% ریزالٹ دی بلا کیسے میں نظر ملاؤں گا پریشان ہوں بلا نو بالکل زچ کلا ہاں دل تا تاسا پر ایڈو باندے چی نے حکم خبر تا کہوں انشاءاللہ ما بدا 100% دا یقینی چی تاسو تاز صحیح خبر او کہ صحیح رشتہ خبر او کہ زکا چې دا پیسې او دا کاروبار دا به یو انسان بنی خو چې کله ته په لالې طریقې سره پیسې وګټې نو ان شاء الله دا به هر ټیم بیا تا بچیانو ته فائدہ ورکړي د سوشل میډیا دا اور دا ډېر داسې تاسو وینو هر کپنې لګیا د خپل محنت کوي نو زه داسې نه وایم چې نور سرنګې دي لسرنګې دي خو زه صرف او صرف د خپل عشما چې کوم د موږ پروډکټ دي هغه باره چې به تاسو ته زه ریزلټونه پیش کوم او دې له وجې به تاسو ته زه پویه به درکوم چې د کومه د موږ افیشل هیر نیل کریم دي لکه تاسو ته پته ده چې که تاسو چیرې د مخ فالتو ویښتانو نه پریشان یو نو بیا د موږ عشما افیشل هیر نیل کریم استعمال کړو ځکه چې یو خو که تاسو وګورو ارزان دي بیا پتا سو یار جنگیر بھائی ارزان خونے دی پا ہزار روپے دی نو کتا سو چیرے پتا اکڑا دے دے مخ فالتو اشتانا چکم مکمل ختمائی چی انشاءاللہ بیا بنر رخیزی چکم دے مورا اشتما فیشل یا نیل کریم دی نو دا صرف او صرف پا ہزار روپے دی خو کتا سو نورا او قتل نو دیر گران گران بتا سو مارکیٹ چی ملا ویری و اخو بیا پتا نلگی خوصبا دے اخپل دے اشتما چکم دے مورا اشتما فیشل یا نیل کریم دی ناغه وای انشاءاللہ تاسو ته ګارانټی درکوم زکه چې ګارانټی به زکه درکوم چې زه درې سلور تقریبا چې موږ ایشم افیشلی یا نیل کریمر باسلی دی سلور کال خو بیا کیږي غالبان نو سلور کال ورسه زه په دکان چې خرڅوم موږ ټول لکی زیلې ته پاس کوو هر دکاندار ته موږ رسولی دی نو انشاءاللہ چا ماتا نیمه ډبې واپس نه دراوړې دیو دکان نا کاغذ ما پل کی مروت چوری کاغا ما پتا جوڑی بازار چوری کاغا ما دا سنور تر پیزو پر سمرا دے لکی مروت بازارو نا دی ما چاہتا ورکڑی دکان درانو تا نو چا گیلا نه دا کړي چې دغه شی ریزالت نسته دا دغه چې کوم دی تاسو یې شما فیشلی ارنیل کریم دی دې مشتاق فائدہ نکړه را زکه چې زه په خپل دکان چې خرڅوم ما ته پته دا چې دې چې 100% ریزالت تا زکه چې څوک چا استعمال کړي دي نو بیا هم نور خویندو ته مشوره وردا هغه هم بیا مان تر لاسه کوي او بالکل تاسو په ارزان ریټ باندې تاسو ملایوي صرف او صرف په 1000 روپے